धड़कन फिल्म का नगमा भी आपने सुना। इसके साथ ही आज का मेरे सुर मेरा तुम्हारा प्रोग्राम अब खत्म हुआ। ये आकाशवाणी की उर्दू सर्विस है। अब आलमी खबरें नश्र की जाएंगी। ये आकाशवाणी है। अब आप नीतिका त्यागी से आलमी खबरें सुनिए। अमरीका ने कहा है कि उसने अबनाए हुरमुज में बहरी जहाजों के तहफ्फुज के मकसद से ईरान पर फिर हमले किए हैं। तजारत और टेक्नोलॉजी से मुतालिक भारत यूरोपीय यूनियन काउंसिल सिक्योरिटी और दिफाई साझेदारी नीस मोबिलिटी फ्रेमवर्क में इश्तराक को आगे बढ़ाएगी। इन्फोर्समेंट डायरेक्टरेट ने दहशतगर्दी के लिए रकम फराहम करने के सिलसिले में 13 मकामात पर तलाशी की कार्रवाई अंजाम दी है। फुटबॉल में मौजूदा चैंपियन अर्जेंटीना इंग्लैंड को 1-2 से हराकर फीफा के फाइनल में पहुंच गया है, जहां उसका मुकाबला स्पेन से होगा। और मर्दों के क्रिकेट में भारत और इंग्लैंड के दरमियान 3 1-रोजा मैचों की सीरीज का दूसरा मैच आज शाम कार्डिफ में खेला जाएगा। अब खबरें तफसील से। अमरीका ने कहा है कि उसने अबनाए हुरमुज में बहरी जहाजों के तहफ्फुज के मकसद से ईरान पर फिर हमले किए हैं। अमरीकी फौज ने कहा है कि उसने अबनाए हुरमुज में बहरी जहाजों को निशाना बनाने की ईरान की सलाहियत को कमजोर करने के लिए कल भी ईरान पर हमले किए। उधर अमरीकी सदर डोनाल्ड ट्रंप अहमियत की हामिल आबी गुजरगाह पर ईरान की गिरफ्त को कमजोर करने की खातिर फौजी कार्रवाई का दायरा बढ़ाने के मुख्तलिफ मुतबादल रास्तों का जायजा ले रहे हैं। ईरान ने दावा किया है कि उसने बहरीन और कुवैत समेत खित्ते में अमरीकी फौज के ठिकानों को निशाना बनाया। ईरान की वजारत खारिजा के तर्जुमान ने कहा है कि अमरीका के साथ बातचीत करने का ईरान का कोई मंसूबा नहीं है। यूक्रेन के सदर वोलोदिमिर जेलेंस्की ने मुल्क के नए वजीर आजम के तौर पर तवानाई से मुतालिक सरकारी कंपनी नेफ्टोगैस के सरबराह सेर्गी कोरेट्सकी के नाम की हिमायत की है। सदर जेलेंस्की ने इस हफ्ते वजीर आजम यूलिया सिरिदेंको को उनके ओहदे से हटा दिया था। उनकी मुद्दत कार 1 साल रही। यूक्रेन की पार्लियामेंट ने मंगल के रोज उनका इस्तीफा मंजूर कर लिया था। कीव में नामानिकारों से बात करते हुए सदर जेलेंस्की ने कहा कि सेर्गी कोटेस्की वजीर आजम के ओहदे के लिए निहायत मुनासिब हैं। वजीर खारिजा डॉ एस जयशंकर ने इस एतमाद का इजहार किया है कि तजारत और टेक्नोलॉजी से मुतालिक भारत यूरोपीय यूनियन काउंसिल की मीटिंग से उस साझेदारी को तेज रफ्तार के साथ आगे ले जाया जा सकेगा जो भारत और यूरोपीय यूनियन के दरमियान आजाद तजारत के समझौते एफटीए सिक्योरिटी और दिफाई साझेदारी नीस मोबिलिटी फ्रेमवर्क के तनाजुर में कायम हुई है। वजीर खारिजा ने कल ब्रसल्स में तजारत और टेक्नोलॉजी से मुतालिक तीसरी भारत यूरोपीय यूनियन काउंसिल की मीटिंग के बाद ये अखबारी बयान दिया। उन्होंने कहा कि भारत और यूरोपीय यूनियन की एक फितरी वाबस्तगी है। कॉमर्स और सनअतों के वजीर पीयूष गोयल ने भी भारत और यूरोपीय यूनियन के दरमियान आजाद तजारत के समझौते को मुनसिफाना मुसावियाना और मुतवाजन करार दिया है जो दोनों मुल्कों में हर शोबे के लिए मुफीद साबित होगा। भारत और बेल्जियम ने मुख्तलिफ शोबों में इश्तराक को मजीद मुस्तहकम बनाने से इत्तेफाक किया है। इनमें तिजारत सरमायाकारी माहौलियात के लिए साजगार तवानाई की समत मुंतकली इख्तिरा टेक्नोलॉजी कनेक्टिविटी दिफा सिक्योरिटी इलाकाई और आलमी उमूर के साथ साथ अवाम से अवाम के राबते शामिल हैं। कल ब्रसल्स में भारत बेल्जियम कलीदी मुजाकरात की पहली मीटिंग हुई जो एक ज्यादा मुनज्जम और जामी साझेदारी के जरिए बाहमी ताल्लुकात को मुस्तहकम बनाने की समत एक अहम कदम है। इन्फोर्समेंट डायरेक्टरेट ने दहशतगर्दी के लिए मुबैना तौर पर सरमाया फराहम किए जाने और दरअंदाजी के नेटवर्क से वाबस्ता एक केस के सिलसिले में 13 ठिकानों पर तलाशी की कार्रवाई की है। उत्तर प्रदेश के दहशतगर्दी मुखालिफ दस्ते एटीएस ने मुनज्जम गिरोह के खिलाफ एक एफआईआर दर्ज कराई थी। ये गिरोह मुबैना तौर पर रोहिंग्या और बंगलादेशी शहरियों की भारत में दरअंदाजी में मदद करने फर्जी भारतीय शिनाख्ती दस्तावेजात का बंदोबस्त करने और मुल्क के मुख्तलिफ हिस्सों में उन्हें बसाने में मदद करने में मुलव्विस है। तहकीकात से एक वसीतर माली नेटवर्क का पर्दाफाश हुआ जिसमें बाज़ खैराती इदारे और दीगर तंजीमों को मुबैना तौर पर बड़ी गैर मुल्की रकूमात मिलने की बात सामने आई है। अतियात की इस रकम को बाद में मुख्तलिफ बैंक खातों और फर्जी खातों के जरिए गैर कानूनी सरगर्मियों में इस्तेमाल के लिए मुंतकिल कर दिया गया।
مدھیہ پردیش سے پہلی بین الاقوامی فلائٹ سروس کا آغاز کیا گیا ہے. وزیر اعلی ڈاکٹر موہن یادو نے اندور سے متحدہ عرب امارات کی راجدھانی ابوظہبی کے لیے پہلی براہ راست پرواز کو جھنڈی دکھا کر روانہ کیا. اس موقع پر اظہار خیال کرتے ہوئے وزیر اعلی نے کہا کہ وزیر اعظم مودی کا ہمیشہ سے یہ ماننا ہے کہ ایک عام آدمی کو بھی ہوائی جہاز میں سفر کرنے کا موقع ملنا چاہیے. ریاست کی ایویشن پالیسی اسی نظریے کے تحت تیار کی گئی ہے. یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں. صدر جمہوریہ دروپدی مرمو، نائب صدر سی پی رادھا کرشنن اور وزیر اعظم نریندر مودی نے جگن ناتھ یاترا کے پوتر موقع پر لوگوں کو مبارکباد دی ہے. ایک سوشل میڈیا پوسٹ پر صدر جمہوریہ دروپدی مرمو نے کہا کہ عام عقیدہ یہ ہے کہ اس عظیم الشان یاترا کے دوران مہاپربھو شری جگن ناتھ، چکر راج سدرشن، بڑے بھائی بلبھدر اور بہن دیوی سبھدرا کے ہمراہ عقیدت مندوں سے ملنے کے لیے باہر آتے ہیں. محترمہ دروپدی مرمو نے کہا کہ بھگوان اور عقیدت مندوں کا یہ پوتر ملاپ ایک بے مثال اور انتہائی جذباتی لمحہ ہے. صدر جمہوریہ نے امید ظاہر کی کہ مہاپربھو شری جگن ناتھ کے آشیرواد سے ملک اور اس کے عوام کو مسرت، امن اور خوشحالی حاصل ہوتی رہے گی. نائب صدر سی پی رادھا کرشنن نے اپنے پیغام میں کہا کہ پوتر رتھ یاترا سے عقیدے، بھکتی، برابری اور اجتماعی ہم آہنگی کی اقدار کی عکاسی ہوتی ہے، جس سے لوگ سبھی اختلافات سے بالا تر ہو کر یکجا ہوتے ہیں. اس موقع پر وزیر اعظم نریندر مودی نے مبارکباد دیتے ہوئے رتھ یاترا کو ملک کے دائمی روحانی اور ثقافتی ورثے کا ایک ولولہ انگیز اظہار قرار دیا. انہوں نے کہا کہ رتھ یاترا سے وابستہ روایات سے ملک اور بیرون ملک لوگوں کو نسل در نسل ترغیب ملتی رہتی ہے اور اس سے انکساری، اجتماعی شمولیت اور بے لوس خدمت کی اقدار کی عکاسی ہوتی ہے. وزیر اعظم نے یہ پرارتھنا کی کہ مہاپربھو جگن ناتھ سبھی کو تندرستی، مسرت اور خوشحالی کے لیے اپنا آشیرواد دیں. بھارتی موسمیات محکمے نے آج اروناچل پردیش، مغربی بنگال میں گنگا کی ترائی والے علاقے اور اوڈیشا میں کہیں کہیں شدید سے لے کر بہت شدید بارش ہونے کے امکان کے مد نظر اورنج الرٹ جاری کیا ہے. اولمپک میں دو مرتبہ تمغہ جیت چکی بھارت کی سرکردہ بیڈمنٹن کھلاڑی پی وی سندھو نے اس سیزن کی اپنی سب سے بہترین کارکردگی کا مظاہرہ کرتے ہوئے عالمی نمبر پانچ کھلاڑی چین کی ہان یوئی کو سیدھے سیٹوں میں ہرایا اور وہ جاپان اوپن سپر 750 بیڈمنٹن ٹورنامنٹ کے کوارٹر فائنل میں پہنچ گئیں. پی وی سندھو نے چین کی کھلاڑی کو محض 33 منٹ میں 21-16، 21-14 سے شکست دی. اس جیت کے ساتھ سندھو نے ہان کے خلاف اپنے ریکارڈ کو بہتر کرتے ہوئے 8-1 کیا. موجودہ چیمپئن ارجنٹینا فیفا ورلڈ کپ کے فائنل میں پہنچ گیا ہے، جہاں اس کا مقابلہ اسپین سے ہوگا. امریکہ کے اٹلانٹا اسٹیڈیم میں کھیلے گئے دوسرے سیمی فائنل میں ارجنٹینا نے انگلینڈ کو 1-2 سے ہرا دیا. وقفے سے پہلے کوئی بھی ٹیم گول نہیں کر سکی تھی، لیکن کھیل کے 55ویں منٹ میں اینتھنی گورڈن نے انگلینڈ کی طرف سے پہلا گول کیا. ارجنٹینا کے انزو فرنینڈیز نے 85ویں منٹ میں گول کر کے سکور برابر کر دیا، جبکہ لوتارو مارٹینیز نے 90ویں منٹ میں گول کر کے 2-1 سے ارجنٹینا کی جیت میں اہم رول ادا کیا. اب اتوار کی رات کو فائنل میں ارجنٹینا اور اسپین کی ٹیمیں آمنے سامنے ہوں گی.